यो आकाशवाणी गुवाहाटी हो। समाचार सुन्नुहोस् दीपामणि शर्माबाट। राज्यको बाढ़ परिस्थिति पहिलेको भन्दा उन्नत भएको छ, तापनि पाँचवटा जिल्लाका धेरै अञ्चल अहिले पनि बाढीमा डुबिरहेका छन्। यसभित्र गोलाघाट, शिवसागर, सराईदेव, जोरहाट र धेमाजी जिल्लाका 335 ग्राम अहिले पनि बाढीमा डुबिरहेका छन्। बाढीमा 1,36,203 जना मानिस प्रभावित भएका छन्। त्यहाँ उपरान्त 15,422 हेक्टर कृषिभूमि पानीको तल गएको छ। राज्यमा भर्खरैको मृत्यु भएको मानिसको संख्या 85 भएका छन्। बाढ़ परिस्थितिको पर्यालोचनाको निम्ति भ्रमण सूचीले माथिल्लो असम गएका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले आज डिब्रुगढको मुख्यमन्त्री सचिवालयबाट बाढ़मा क्षतिग्रस्त 75,000 परिवारको लागि आर्थिक सहाय पहिलो सहाय किस्ती प्रदान गर्नेछन्। राज्य सरकारले आगामी 9 अगस्तबाट बाढ़मा भएका क्षयक्षतिको सम्पूर्ण जरिप चलाउने छन्। आज मुख्यमन्त्रीले बाढ़ परिस्थितिको पर्यालोचनाको निम्ति शिवसागर जानेछन्। माथिल्लो असम भएको बाढ़ परिस्थिति कुनै फेरि पुनरावृत्ति नहोस् त्यसको निम्ति सरकारले सबै प्रकारको प्रचेष्टाहरू गर्नेछन् भनेर मुख्यमन्त्रीले मन्तव्य गर्दछन्। राज्यका मुख्य सचिव रवि कोटाले हिजो बाढ़मा प्रभावित इलाकाहरूमा टेलिकम सेवा पुनरुद्धारको निम्ति ग्रहण गर्नुपर्ने व्यवस्थाहरूको पर्यालोचना गर्दैछन्। दूरसंजोग विभागका विषयहरूसित भएको छलफलमा उहाँले योगायोगको आन्तगाँठो शक्तिशाली पार्न माथि गुरुत्व दिएका छन् र बीएसएनएलका मुख्य प्रबन्धक विनीत सक्सेनासित भएको एउटा बैठकको अन्तमा मुख्य सचिवले भन्छन् कि सहाय र उद्धारको पुनर्संस्थापनको अभियान फलप्रसू गर्ने क्षेत्रमा निर्भरयोग्य टोली संयोग नेटवर्कको धेरै प्रयोजन छ। सामाजिक माध्यमद्वारा एउटा वार्तामा श्री कोटाले पर्यालोचना बैठकको विषयमा उल्लेख गर्दछन्। बाढ़ प्रभावित ठाउँ हरूमा टेलिसंजोग व्यवस्था जारी राख्ने निश्चित पार्नलाई प्रायोगिकगत सम्पदहरूको चाँडो व्यवहार र संस्थाहरूको बीचमा सहयोगिताको क्षेत्रमा गुरुत्व प्रदान गर्दछन्। राज्यका बाढ़ी अञ्चलहरूको शिक्षार्थीहरूले सम्मुखीन भएको समस्या लगायत उहाँहरूको शैक्षिक जीवन बाधाग्रस्त नहुनलाई सुनिश्चित गर्ने उद्देश्यले विभिन्न विषय छलफल गर्ने उद्देश्यले हिजो राज्यिक पाठ्यपुस्तक प्रणयन निगमको कार्यालयमा एउटा पर्यालोचनामूलक बैठक अनुष्ठित हुन्छ। शिक्षा मन्त्री डाक्टर रनोज पेगुले यसबारेमा प्रकाश गरेर भन्छन् कि राज्यका बाढ़ प्रभावित जिल्लाहरूको विद्यार्थीहरूलाई बिनामूल्य पाठ्यपुथी योगदान लिने निम्ति अतिरिक्त किताब

पत्र चाँडै छापेर निकाल्ने व्यवस्था गरिएको छ। बाढ प्रभावित अञ्चलका शिक्षार्थीहरूको शैक्षिक जीवनमा कुनै बाधा नआओस् र सुनिश्चित गर्नमा सरकारले अग्राधिकार दिने छ भनेर उहाँले प्रकाश गरेका छन्। राज्यमा 2027 वर्षको लोकपियलको सगणना हिजोदेखि सुरु भएको छ। जनसाधारणले sc.census.gov.in पोर्टलमा आफ्नो मोबाइल नम्बर व्यवहार गरेर ओटिपी लगायत लगइन गरेर परिवार साथै अरू अरू तथ्यहरू दाखिल गर्न सक्दछन्। प्रत्येक दिन बिहान 6 बजीदेखि राति मध्यरात्रिसम्म खुला यो पोर्टलले असमिया र अङ्ग्रेजी लगायत अरू अरू 14 भाषामा नागरिकहरूले तथ्यहरू पूर्ति गर्न सक्छन्। यो सगणना प्रक्रिया आगामी 16 अगस्तमा समापन हुनेछ। पछि 17 अगस्तबाट 15 सेप्टेम्बरसम्म सरकारी भावले नियोग गरेका गणनाकारीहरूले प्रत्येक बासगृहमा गएर तथ्यहरू परीक्षा गर्नेछन्। आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट सुन्दै हुनुहुन्थ्यो समाचार, अहिलेलाई पूरा भयो।

सबै श्रोताबिन्दलाई हाम्रो नेपाली कार्यक्रममा म दीपामणि शर्मा हार्दिक स्वागत जनाउँदै आरम्भ गर्न जाँदैछु आजको हाम्रो कार्यक्रमहरू। श्रोताबिन, हाम्रो यो कार्यक्रम प्रसारित भइरहेको छ मिडिया मेपको 411.5 मिटर 729 किलोहर्ट्ज साथै 101.6 मेगाहर्ट्जमा। समय यस बेला दिउँसोको 3:54 भइसकेको छ। सम्पूर्ण श्रोताबिन्दलाई फेरि एकपल्ट हाम्रो कार्यक्रममा हार्दिक स्वागत छ। कार्यक्रममा आउनुहोस् त सुनौ रोजगार समाचार। आसाम पावर जेनेरेसन कर्पोरेसन लिमिटेडमा रिक्त भएको एसिस्टेन्ट म्यानेजर र जुनियर म्यानेजर पदको निम्ति आवेदन मागिएको छ। एसिस्टेन्ट म्यानेजर पदका सङ्ख्या 35 वटा, यसका 10 वटा पद इलेक्ट्रिकल र सिभिल शाखामा र प्रार्थीका निम्ति 6 वटा पद मेकानिकल शाखामा, मेकानिकल शाखाका प्रार्थीका निम्ति 4 वटा पद, ह्युमन रिसोर्स शाखाका प्रार्थीका निम्ति 3 वटा पद, इन्फर्मेसन टेक्नोलोजी शाखाका प्रार्थीको लागि र 2 वटा पद इन्स्ट्रुमेन्टेसन शाखाका प्रार्थीको निम्ति। प्रार्थी संलिष्ट शाखामा बिई, बिटेक अथवा 3 वर्षको पाठ्यक्रमको डिप्लोमा रहेको हुनुपर्दछ। ह्युमन रिसोर्स शाखाका प्रार्थीको क्षेत्रमा प्रार्थी एमबिए अथवा पिजिडिजिएम रहेको हुनुपर्दछ। मासिक वेतन 37,300 बाट 112,000 सम्म, साथै 14,200 रुपियाँ ग्रेड पे र अरू बोनसहरू रहनेछ। जुनियर म्यानेजर पदको सङ्ख्या 31 वटा, यसका 12 वटा पद इलेक्ट्रिकल शाखाका प्रार्थीको निम्ति, 9 वटा पद सिभिल शाखाका प्रार्थीको निम्ति, 6 वटा पद मेकानिकल शाखाका प्रार्थीको निम्ति र 2 वटा पद इन्फर्मेसन टेक्नोलोजी र इन्स्ट्रुमेन्टेसन शाखाका प्रार्थीका निम्ति। प्रार्थी संलिष्ट शाखामा इन्जिनियरिङ डिप्लोमा रहेको हुनुपर्दछ। मासिक वेतन 25,000 रुपियाँबाट 92,000 सम्म, साथै 12,100 ग्रेड पे र अरू बोनसहरू रहनेछ। यी सबै पद